0: Graceland solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Greystone Solicitors provide free immigration drop-in clinics every Friday. Call Greystone Solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
1: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
2: Islam is not only just claiming this, I'm Muslim, it is leading the life in Islamic way. In Surah Al-Asr, Allah subhanahu wa ta'ala said, by time, indeed, mankind is in loss, except for those who have believed and done righteous deeds and advise each other to truth, to haq, to Islam, and advise each other to patience. Without these duties, this Islam is not going to help us. We don't appreciate Allah's favor upon us. We come to pray, maybe we follow Islam. When we go to our business, we may cheat people, we become dishonest. This is not Islam. Islam should be accepted, adopted in all the sphere of the life, a complete code of the life.
3: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa Fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
4: بخشش تیری آنکھوں کی طرف دیکھ رہی ہے محسن تیرے دربار میں چپ چاپ کھڑا ہے میں روز گل بزم نعت کے ساتھ آپ کی خدمت میں حاضر ہوتا ہوں ہر جمعۃ المبارک آپ بھی ہمارے پروگرام کا حصہ بن سکتے ہیں اور اپنی آواز میں حمد یا نعت دوسروں کی سماعتوں کی نظر کر سکتے ہیں تو سنتے رہیے انسپائر ایف ایم 105.1
5: ایوری فرائیڈے ایٹ 11 AM
6: From the studios of Inspire FM, the time is now 12:30.
7: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں اور خیالات درست کیے جا سکتے ہیں میں ہوں آزاد اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے اونلی آن انسپائر ایف ایم
8: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe ji aap bol ke lab azad hain tere.
9: So azadi to itna mushkil aapne kiya ke matlab koi aapko aap pe hi camera hai aur aap hi sab kuch kar rahe hain warna to ye hota hai na ki baat رپلائی ہو رہی ہے تو آپ جواب دے رہے ہیں تو وہ ایک الگ ہوتا ہے لیکن صرف آپ پر ہی رکھ کے پورے ایکسپریشن لانا اور آپ مطلب آپ ڈائریکٹ بھی کر رہے تھے ان کو کہ اس طرح سے کرنا ہے کیونکہ یہ واقعی بڑی نیچرل چیز ہے کہ آپ کھاتے ہوئے تو رکتے تھوڑی ہیں
10: لیکن ان کو ایسا نہیں چاہیے ہوتا نا وہ بیسیکلی جب آپ کھاتے ہیں تو ٹک ٹک کی آواز بھی آتی ہے چیزیں بھی آتی ہیں تو وہ اس کو مزید سمپل کرنا چاہ رہے تھے تو کئی لوگ جو ہوتے ہیں نا وہ سمپلسٹک طریقے سے سینز لیتے ہیں وچ از پرفیکٹلی فائن آپ کو جو ڈائریکٹر بولتا ہے آپ نے وہ کرنا ہوتا ہے تو پوری فلم میں مجھے صرف ڈائریکٹر نے دو دفعہ انسٹرکشنز دیں اس کے علاوہ فرسٹ ٹیک سیکنڈ ٹیک میں سارا کچھ ہو جاتا تھا انہوں نے بڑی تعریف کرتے تھے بڑا پیار کرتے تھے اور کبھی مجھ سے کسی نے نہیں کہا کہ یہ سین ٹھیک نہیں ہوا اس کو دوبارہ کر دیں بلکہ میں خود کہتا تھا ایک دفعہ اور کر لیں एक दफा और कर लें।
9: नहीं, वो रोल तो बिल्कुल आप जैसे कहते हैं ना कि अंगूठी में नगीने की तरह, क्योंकि आप तो थे हैं भी माशाल्लाह से पठान, और आपका जो एक कैरेक्टर था वो उस रोल के लिए बिल्कुल परफेक्ट था, बल्कि आप उनको गाइड कर रहे थे कि इस तरह नहीं ये चीज इस तरह।
10: उर्दू के में बहुत सारे प्रॉब्लम्स थे, उसकी बहुत सारी जो उर्दू उसमें बोली गई है वो मैंने लिखी है, क्योंकि जो पहले उर्दू लिखवाई गई थी वो यहाँ की बॉर्न रेज लेडी से लिखवाई गई थी, तो फिर वो उसमें बहुत सारे मसाइल होते हैं, आप जनाब और इस तरह की बातें नहीं होती उसके अंदर, तो आपने उसको बहुत लाइट सा रखना होता है, जैसे घरेलू तरीके में बातचीत होती है। आपने देखा होगा जब भी ये पाकिस्तानी फिल्म्स बनाते हैं, या पाकिस्तानी फिल्म्स हॉलीवुड में भी बनती हैं या इंडिया में भी बनती हैं, तो वो बहुत ज़्यादा अजीब किस्म की उर्दू और जनाब बोलना शुरू कर देते हैं। जनाब वहाँ कोई भी नहीं बोलता, वो सिर्फ मजाक के लिए कहते हैं। सो एग्जैक्टली बहुत, फिर उसकी ट्रांसलेशन भी हमने की, फिर उसके बाद मैंने और पूर्वी ने बहुत सारी चेंजेस भी की उसके अंदर लाइनों में और चीज़ों में, तो बहुत। फिर वहाँ पे एक उर्दू के एक टीचर भी थे, वो इंस्ट्रक्टर के तौर पे आए थे, उनसे भी कंसल्ट किया गया था, और फिर उनको मैंने ही कहा था कि ये जो लेडी तलाक दे रही हैं ये सीन नहीं हो सकता, ये इस्लाम में जायज़ नहीं और ना ही इसको कोई मानेगा, लेकिन वो एडमेंट थे कि नहीं वो बीबी से तलाक दिलवानी है तीन, वो उसके ऊपर बड़ा उनको उनसे उन्होंने भी कहा कि ये एक मसला खड़ा हो जाएगा ये, क्योंकि ये है ही नहीं ना रिलीजन के अंदर, है ही खुला ले सकती है लेकिन तलाक नहीं दे सकती, लेकिन वो एडमेंट थे, वो यहीं की बॉर्न एंड रेज, उन्होंने कहा नहीं हम दिला के छोड़ेंगे, हमने कहा दिला दें फिर साढ़ा की फिल्म में तो उस डायरेक्टर ने और राइटर ने करने ना, वो तो उनका काम है, आप तो सिर्फ
9: सही बात है।
10: आप तो सिर्फ बात बता सकते हैं। और फिर और भी दो चीज़ें थी जो मैंने फिल्म के अंदर मुझे उसमें जो फ्लॉज नज़र आए थे, मैंने उनसे ज़रूर बात की थी उसके बारे में कि हमारा काम है जब आपको कोई झोल नज़र आए किसी चीज़ में, तो बेचारे थोड़े से घबराते भी थे। फिर जब मैंने गाना उसमें शुरू किया, वो मुझसे पहली सी मोहब्बत, वो आगे से मुझसे डायरेक्टर आई, मुझसे पूछती आप सिंगर भी हैं, मैंने कहा नहीं आज से पहले तो नहीं था, तो मैंने कहा जी मैं तो एक्टर भी नहीं था पहले, तो मैं तो रेडियो का बंदा हूँ। तो इस तरह के बहुत सारे, फिर उन्होंने फारसी में मुझसे कुछ पूछा, फिर अरबिक में कुछ बातें हुई, फिर जेरिलिन को मैंने वो रिकॉर्ड करके दी, वो जो आखिर में नमाज रिकॉर्ड करके दी ताकि वो जो आखिर में पढ़ती है, इस तरह की और बहुत सारी चीज़ें थी। और ये सीन थोड़े से चेंज भी किए गए हैं, पहले पहला सीन जो हमारा था वो अफ्तारी के ऊपर था, तो उसमें अच्छा। मैंने हाँ जी इफ्तारी की दुआ जो है वो मैं रोज़ा इफ्तार कर रहे होते हैं, तो वो था जो बदल दिया गया सीन। इस किस्म की बहुत सारी चेंजेस की गई हैं फिल्म के अंदर, तो आपको जो मिला है इंशाल्लाह किसी दिन अगर हमें डिलीटेड सीन मिले तो उसमें बहुत अच्छी अच्छी जगह पे एक्टिंग हुई हुई है जो काट दी
9: माशाल्लाह से। आप इस मामले में भी बहुत लकी रहे आजाद जी, लकी रही है क्या कि आपने जो सॉरी भाई का प्ले किया था उसमें जो नुमान एजाज साहब, इतने सालों एक्सपीरियंस, इतने एक्सपीरियंस, एंड दैट वाज योर फर्स्ट स्टेज प्ले जो आपने एक्ट किया था।
10: नहीं, मैं उससे पहले उस्मा गिलानी जो कि उनसे भी सीनियर हैं, तो किया क्या हमने तीन काम किए, और वो तीन काम इतने सीनियर और इतने कमाल लोगों के साथ किए जो कि लेजेंड्स हैं अपने अपने, तो उनके साथ काम करने से जो एक्सपीरियंस आपका 10-15-20 साल में होना था ना, वो तीन चार एक्सपीरियंसेस में ही हो गया, तो ये बड़ा फ़ायदा होता है। आप जब भी काम करें जो टॉप ऑफ द लिस्ट बंदा हो ना उसके साथ आपको काम करना चाहिए, ताकि उसमें से बहुत सारी लर्निंग हो सकती है आपकी जो वैसे नहीं हो सकती।
9: जी बिल्कुल,
10: खुश रहिए, हमारे साथ रहिए, मेहरबान कदरदान, और भी लोग हैं हमारे साथ। नाइस ऑफ यू मैम, थैंक यू वेरी मच फॉर किक स्टार्टिंग द शो, और उससे हमें हाला याद आ गई बड़े दिनों के बाद। रेडियो आज़ाद, यू ऑन द एयर।
11: जी सलामकुम।
10: जी वालेकुम सलाम, वालेकुम सलाम, कैसी हैं?
11: बिल्कुल मजे में। अभी
10: बोर तो नहीं किया हमने और अफशन जी ने आपको? हम दोनों ने मिलके बोर तो नहीं किया आपको?
11: नहीं, मैं सुन रही थी।
10: जी
11: तो मैं ये कहूंगी कि जो आप लोगों ने रेडियो शो शुरू किए, वो मैं बेसिकली मैं बता दूं कि मैं ऑडिटरी पर्सन हूँ, और मैं अपनी बुक्स भी घंटों सुन सकती हूँ, तो मुझे आई एम अ लिसनर ज्यादा, तो मुझे मजा ये आता है कि अच्छा कंटेंट और अच्छा बोलने वाला हो या अच्छी बुक हो तो मतलब यू एंजॉय। लेकिन जब से फेसबुक और यूट्यूब और डिफरेंट चैनल्स हैं, आप लोग चले गए हैं उस पे विजुअल पे, ये बताएं कि करते वक्त मैं ये कहूँगी एनर्जी डिवाइड हो जाती है।
10: हाँ जी,
11: विजुअल में और ऑडिटरी में और दूसरी चीजों में भी
10: बहुत मुश्किल।
11: डू यू थिंक कि यू जस्टिफाई विद ऑडियो एंड विजुअल एट द सेम टाइम, और कुछ चीजें विजुअल खा जाती हैं? जो आप हमसे बातें करते थे शुरू के प्रोग्राम्स में, तो वो बिल्कुल ही फोकस होता था कि हम सिर्फ लिसनिंग पे फोकस कर रहे हैं।
10: जी
11: अभी इस वक्त जो है आप लोगों के कई महल हैं कि वहां पे आपको देखना है कमरा साफ है, लाइट सही है, साउंड सिस्टम तो चलो उसके साथ है, लेकिन द अटेंशन इज डिवाइडेड। दूसरा ये बताएं कि इंसानी नेचर में हमारी जिंदगी खुद ड्रामा है, एक तरह से देखा जाए इट्स ऑन गोइंग ड्रामा फॉर 80, 90, 100 ईयर्स। इसके बावजूद हम सब दूसरे ڈرامے دیکھنے اور اس کا مزہ لینے یا اس میں انوالو ہونے کی کوشش کرتے ہیں, واٹ از دیٹ کیڑا؟
10: یہ جو یہ سوال بہت ہی اچھا ہے, میں تھوڑا سا اس کو نا ایکسپلین پہلے کر دوں. کوشچن آپ کا یہ کہ ہماری اپنی زندگی میں اتنے ڈرامے ہوتے ہیں اور ہر وقت کچھ نہ کچھ لرننگ ہماری ہو رہی ہوتی ہے ان چیزوں کے بارے میں, تو پھر ہم دوسرے جو ڈرامے ہیں, جو ٹی وی کے ڈرامے ہیں, جو باقی دنیا کے جو ڈرامے ہو رہے ہیں, اس میں ہمارا اتنا انٹرسٹ کیوں ہے وہ, اور یہ کیڑا کیوں ہے کہ ہمیں ہر ایک کی زندگی میں اور باقی لوگوں کی زندگی کے جو ڈرامے اتنے شوق سے ہم دیکھتے ہیں؟ وہ اس لیے دیکھتے ہیں کہ جو اسٹوری ٹیلنگ کا کام ہے نا, اگر آپ پیچھے جائیں انسان کے بارے میں جب آپ سوچنے لگتے ہیں نا, تو اگر آپ کتاب کھولتے ہیں رب کی, تو اس میں آپ کو پتہ چلے گا کہ رب نے آپ کو بہت ساری کہانیاں ہم سے ہزاروں سال پہلے کی جو قومیں تھیں ان کی بھی کہانیاں سنائیں اور ان کے بارے میں ہمیں بتایا, کیونکہ 3, 4, 5, 10 ہزار سال پہلے تو یہ ساری چیزیں نہیں تھیں ہمارے پاس کہ اس طرح ہمیں ڈائریکٹ ان چیزوں کے بارے میں انفارمیشن آتی, جیسے ذوالقرنین کے زمانے کے بارے میں بات کی گئی ہے, اس طرح اور بہت ساری باتیں کی گئی ہیں. تو انسان کہانیوں میں انٹرسٹڈ ہے کیونکہ اس کے اندر رب نے ایک بہت ساری ابلٹیز کے ساتھ ایک انکویزیٹیونیس رکھی ہے. انکویزیٹیو ہونے کی وجہ سے اس کے اندر ایک ان بورن بائی ڈیفالٹ کیوریوسٹی جو ہے وہ انسٹالڈ ہے. اب اس کیوریوسٹی کے وہ اس لیے ہے کہ ہم اپنے بارے میں کھوجیں, اپنے بارے میں جانیں, دنیا کے بارے میں جانیں. تاریخ کو جب ہم دیکھتے ہیں, پڑھتے ہیں, سنتے ہیں, تو اس سے ہم کوئی نتیجہ اخذ کریں, اس سے ہم لیسن لرنڈ کے ساتھ آگے اپنی زندگی میں چیزیں اپلائی کر سکیں, بار بار وہ غلطیاں نہ کریں. دوسرے لوگوں کے ایکسپیرئنس کے ساتھ ان کی کہانیوں سے عبرت بھی حاصل کر سکتے ہیں, سبق بھی حاصل کر سکتے ہیں, اور اپنی ڈگر بھی ہم جو ہے وہ متعین کر سکتے ہیں کہ اپنا راستہ جو ہے وہ کس طرف ہوگا. اس لیے انسان کو انکویزیٹیونیس جو ہے وہ اس کی ذات کے اندر کیوریوسٹی ڈالی گئی ہے. ہم نے کیا کیا ہے, ہم نے کیونکہ ہر چیز کو ہم نیچ طریقے سے سوچتے ہیں, جیسے ہم رب جو ہے وہ لمٹ لیس ہے, لیکن ہم نے کیا, کیونکہ ہمارے ذہن کی جو ہماری جو سوچ ہے وہ بہت لمیٹڈ ہے, وہ ہماری سوچ نیچ ہے, تو ہم نے کیا کہ رب کے کانسیپٹ کو نیچ بنا دیا کہ رب صرف میرا ہے, یا میرے مسلک سے جو لوگ تعلق رکھتے ہیں ان کا ہے, یا میری سوچ سے جو لوگ تعلق رکھتے ہیں ان کا ہے, باقیوں کا نہیں ہے, اور میں ہی جو ہوں وہ اعلیٰ ورفا ہوں اور میں ہی جنت میں جاؤں گا. تو یہ ہم نے یہ اس طرح کی سوچ سے رب ان لمیٹڈ کو اور لمٹ لیس کو لمیٹڈ کر دیا تاکہ ہم اس کا احاطہ کر سکیں. بالکل اسی طرح ہماری یہ جو دوسری چیزیں ہیں, جو ڈرامے جو زندگی میں ہے. میں آپ کو ایک مزے کی بات بتاؤں, ہمیں جب ایکٹنگ اسکول میں تھے, ہم میتھڈ ایکٹنگ جب ہم سیکھنے گئے ہالی ووڈ میں, تو انہوں نے پہلی 2-4 کلاسز میں ہم کو ایک بہت امپورٹنٹ کام کی بات بتائی. انہوں نے کہا کہ جو لوگ اچھے ایکٹرز ہوتے ہیں وہ اس بات کی کوشش کرتے ہیں کہ ان کی لائف میں ڈرامہ نہ ہو, وہ اسکرین پہ ڈرامہ کریں. اگر ان کی اپنی زندگی میں ڈرامہ ہوگا اور بہت ڈرامے ہوں گے, تو پھر وہ ایکٹنگ پہ فوکس نہیں کر سکیں گے. تو ایکٹر کی لائف میں ڈرامہ کم سے کم ہونا چاہیے, وہ بورنگ ہونی چاہیے یا ان ایونٹفل بھی ہو سکتی ہے, لیکن اس جو اسکرین کے اوپر جو اس نے ڈرامہ کرنا ہے, اس کی جو پریپریشن یا اس کا جو فوکس ہے وہ وہاں پہ ہونا چاہیے. تو ایک ہی چیز کو بار بار دیکھنے سے آپ بار بار ایک ہی چیز سیکھیں گے, اور وہ ٹائم ضائع کرنے کی چیز ہے. تو جو آپ کو جو کوسچن ہے, دوسروں کی لائف میں تب آپ کو انٹرسٹ ہوتا ہے جب آپ کی اپنی پرسنل کوئی لائف نہیں ہوتی ہے. آپ گاڑی چلاتے ہیں, آپ کتنا بیک ویو مرر میں دیکھتے ہیں؟ کم سے کم جب آپ کو ضرورت ہوتی ہے, جب آپ سائڈ چینج کرنے لگتے ہیں, جب چھوٹی موٹی کوئی چیز ہوتی ہے یا پیچھے کا ٹریفک, آپ کو کسی کبھی آپ بیک ویو مرر میں دیکھتے ہیں. زیادہ تر آپ آگے دیکھ کے گاڑی چلاتے ہیں یا رائٹ لیفٹ میں بھی تھوڑا بہت آپ دیکھتے ہیں جب ضرورت پڑتی ہے, وہ بھی تب, ورنہ آپ سیدھا آگے کی طرف. زندگی بھی اسی طرح ہے کہ آپ ریٹروسپیکٹ میں چیزوں کو, پاسٹ میں چیزوں کو تب دیکھتے ہیں کہ آپ نے کیا سیکھا تھا, کیا سمجھا تھا. رائٹ لیفٹ آپ تب دیکھتے ہیں جب آپ اپنی الائنمنٹ سیدھی کر رہے ہوتے ہیں اور آپ پلان کر رہے ہوتے ہیں کہ آگے جو ٹریفک ہے مجھے اس کے حساب سے گاڑی کی رفتار کیا رکھنی چاہیے اور مجھے کدھر گاڑی کو لے کے جانا ہے اور کدھر نہیں لے کے جانا ہے. جیسے ہی آگے کے ٹرک یا بڑی چیز آتی ہے, آپ ہمیشہ اس کے رائٹ یا لیفٹ جانا چاہتے ہیں. کیوں؟ بیکاز انسان کا ذہن جو ہے وہ دیکھنا چاہتا ہے آگے کیا ہے, کیونکہ جب آپ کو نظر آنا بند ہو جاتا ہے تو چیزیں بہت مشکل ہو جاتی ہیں, ڈائریکشن گم ہو جاتی ہے. اس کی سمپل سی مثال آپ کو دیتا ہوں میں. کبھی شاور لیتے ہوئے آپ آنکھیں بند کر لیجیے تھوڑی دیر کے لیے, تو جب تھوڑی دیر کے بعد آپ کو پتہ چلے گا آپ کو ٹوٹلی نارتھ جو ہے وہ اور ہے, آپ کا منہ ہی کسی اور طرف ہوگا. ایک دو منٹ میں آپ سب بھول جائیں گے, کیونکہ آنکھیں بند کرتے ہی آپ کی ڈائریکشن جو ہے وہ گم جاتی ہے. ٹھیک ہے, جیسے پانی کان میں پڑ جائے تو کیا ہوتا ہے, تب بھی آپ کا جو ہے نا بیلنس آپ کا خراب ہو جاتا ہے, بندہ گرنے لگتا ہے, چکر آنے لگتے ہیں بندے کو. بالکل اسی طرح زندگی بھی ہماری ہے. تو ڈرامہ जो बाकी लोगों की ज़िंदगी में है या इर्द गिर्द हो रहा है उससे आपने सीख लिया, फिर आगे बढ़ गए। बार बार एक ही ड्रामा देखना और एक ही तरह के काम करते रहने से फिर आप कुछ नहीं सीखते, बल आप उस ड्रामे का एक हिस्सा बन जाते हैं और वो ड्रामे का जो ना ड्रॉप सीन जो है वो आप खुद ही हो जाते हैं।
11: बिल्कुल।
10: तो ये एक पॉइंट था वो ड्रामे वाला। उससे पहले जो आपने जो क्वेश्चन किया था वो भी बहुत अच्छा है, मैं उसके बारे में बात करता हूँ। सवाल आपका ये था कि आपने कहा कि जब आप रेडियो पे शो करते थे तो सिर्फ आवाज़ से आप तमाम चीज़ें करते थे और आपका फोकस जो था ना सिर्फ आवाज़ के ऊपर और अपना मैसेज देने के ऊपर होता था, लेकिन अब क्योंकि विजुअल भी हो गया, डिजिटल मीडिया भी हो गया, तो इसमें तो बहुत सारी डिस्ट्रैक्शंस होती होंगी। तो इसका जवाब है बाकी लोगों के लिए तो हुई, मेरे लिए बहुत ज़्यादा हुई, ठीक है जी, क्योंकि मैं जब प्रेजेंट होता हूँ ना तो फिर मैं प्रेजेंट होता हूँ और मैं इर्द गिर्द कुछ नहीं देखना चाहता, कुछ नहीं सोचना चाहता, मैंने क्या पहना हुआ है, मेरे पे लाइट्स पड़ रही हैं या नहीं पड़ रही, मैं कैसा लग रहा हूँ, मैं बोलता हुआ कैसा लग रहा हूँ, ये सारी चीज़ें मैं नहीं देखना चाहता। लेकिन जब एक आगे कैमरा लगा होता है, उस कैमरे वो कैमरा स्क्रीन के मैं मिडिल में बैठा हूँ या नहीं बैठा, लाइट्स प्रॉपर लग रही हैं या नहीं, और ये सब क्यों हो रहा है, ये इसलिए नहीं हो रहा कि मैं अच्छा लगूँ। इस बात को भी गौर से सुनिएगा, कैमरे के आगे जब आप बैठते हैं ना, क्योंकि मैंने एक्टिंग पढ़ी है इसलिए मैं आपको बताने की ये जसारत कर रहा हूँ कि कैमरा है क्या चीज़ और वो क्यों हर बंदा कहता है कि जी वो कहते हैं ना पिक्चर इज़ वर्थ थाउजेंड वर्ड्स, वो एक तस्वीर जो है वो आपकी बहुत सारी बातें जो आप शायद हज़ार अल्फाज यूज़ करके बताएं वो आपकी एक तस्वीर दे सकती है। बिल्कुल इसी तरह कैमरा जो है ना, वो तस्वीर तो छोटी चीज़ है, कैमरा एक बहुत ख़तरनाक चीज़ है। आप जब आंख नहीं मिला पाते या जब आप ऑथेंटिक नहीं होते या जब आप फिल्म में आपने देखा होगा जब आप एक्टिंग नहीं कर पाते तो वो और छोटी से छोटी चीज़ कैमरा पकड़ लेता है, ठीक है जी। तो इसलिए जब आप कैमरे के आगे बैठे होते हैं तो उसके लिए आपके ऊपर रिस्पॉन्सिबिलिटी बढ़ जाती है और दूसरा बंदा जो आपको देख रहा है उसके हिसाब से आपने चीज़ों को बैलेंस में रखना है। अगर आप स्क्रीन पर बैठे हैं तो आपको स्क्रीन में दरमियान में होना चाहिए, माइक आपके सामने होना चाहिए, लाइट जो है वो ऐसी होनी चाहिए कि कहीं कोई चीज़ गलत, अगर कोई शेडो भी आएगा तो बार बार बंदे का वहाँ पे जहन जाएगा। आपके चेहरे के ऊपर अगर कोई चीज़ चमक रही है माथे, जो कि पसीना कभी कभी आ जाता है, उसको भी डैब करके हटाना पड़ता है, वरना अगर कोई चीज़ बहुत चमक रही है तो काम की बात सुनते सुनते अगर उनका जहन जो है वो आपकी माथे की चमक पर गया तो वो बार बार उसी को देखते रहेंगे। वो जो माइक पेंस नहीं था उसको मक्खी बैठ गई थी तो हर बंदे ने सारी उस कोई बात किसी ने नहीं सुनी, बस मक्खी के ऊपर सारा तबसरा था। इसी तरह जो आपके बाल हैं, जो आपकी शक्ल इस वक्त लग रही है, जैसे आपने कपड़ा जो आपने पहना हुआ है, ये सब चीज़ों का बैलेंस में होना बहुत ज़रूरी है। अगर आप पॉइंट कोई पुट अक्रॉस करना चाहते हैं या कोई रीज़न एंड लॉजिक देना चाहते हैं किसी इंसान को कि वो उसको गौर से सुने, आप कैसे लग रहे हैं कि बजाय वो जो बात की गई है वो उसके दिल को पकड़े, बहुत मुश्किल हो जाता है। इसीलिए आपको पता है स्क्रीन का अटेंशन स्पैन कितना है, यूट्यूब का आपको पता है जो उसके जो व्यूज़ होते हैं वो 3 सेकंड के बाद काउंट होता है, यानी कि लोग 3 सेकंड से पहले ही स्किप कर देते हैं। इतना इम्पॉर्टेंट है स्क्रीन के ऊपर जब आप आएँ तो आपकी आवाज़, आपका अंदाज़ और जो भी आप कहना चाहते हैं उसको पहले 4-5 सेकंड में जो आप कहते हैं वो इतना इम्पॉर्टेंट है, वरना स्किप कर दिए जाएंगे आप। तो बिल्कुल इसीलिए कैमरा जो है वो एक बहुत बड़ी रिस्पॉन्सिबिलिटी है और उसके सामने काम करना और उसके तमाम लवाजमात पूरे करने की कोशिश करना। इसीलिए अभी हमने फर्स्ट स्टेप में सिर्फ वेब कैम से हमने कोशिश की आप लोगों तक चीज़ें पहुँचाने की, बैकग्राउंड यू नो बहुत सारी और चीज़ें, जैसे जैसे हम चीज़ों को जानते जा रहे हैं, क्योंकि प्रोफेशनल लोगों के साथ हम काम नहीं करते थे शुरू में भी, जितने लोग भी ओवरसीज़ पाकिस्तानी इंडियंस और यू नो बांग्लादेशी यहाँ पे आते हैं वो सब बिल्कुल ऐसे ही है जैसे कोई भी शेफ़ नहीं होता रेस्टोरेंट्स के अंदर। सब लोग यहाँ पे आते हैं उनको पता चलता है नान लगाने के बड़े पैसे मिलते हैं, $3,000-4,000, तो फिर वो नान बाई बन जाते हैं, ठीक है जी, जिसको इंग्लिश में सू शेफ़ कहते हैं, ठीक है। बिल्कुल इसी तरह वो यही काम करता है एक्चुअली। लेकिन बाकी जितने भी लोग इस वक्त रेस्टोरेंट्स में खाना पका रहे हैं सब ने यूट्यूब से सीखा हुआ है, इसमें से कोई पक्का मिसालची जो है ना पिछले जो ज़माने का खाना पकाने वाला जो है ना वो बहुत कम मिलेगा आपको, ठीक है। तो बिल्कुल इसी तरह सोच के आपने ये बात को आगे लेके चलना है कि लोग दे कीप लर्निंग अलॉन्ग द वे, ऑन जॉब ट्रेनिंग करते हैं और आहिस्ता आहिस्ता चीज़ों को इम्प्रूव करते हैं और फिर, और कभी कभी हम जब लोगों को ढूंढने निकलते हैं तो सालों लग जाते हैं, हमें काम का बंदा नहीं मिलता, और फिर मुसलसल कोशिश करने के बाद जब आपको बंदे मिलते हैं तो आपको पता चलता है जो काम 2-3 दिन में हो सकता था इसके लिए हमारे 2-3 साल लग गए, लेकिन वो प्रोसेस है इन तमाम चीज़ों का। तो फिर आहिस्ता आहिस्ता چیزیں امپروو بھی ہو رہی ہیں, جیسے ابھی آپ نے دیکھا ہوگا ریڈیو آزاد پہ بھی چیزیں امپروو ہو رہی ہیں, لیکن یہ چیزیں اسٹیپ بائی اسٹیپ ہوتی ہیں. اور ابھی بھی ہم نے دنیا میں باہر نکلنے کی اس طرح کی کوشش نہیں کی جس طرح کرنی چاہیے تھی, اور اس کے بھی کچھ ریزنس تھے. لوگ جو ہے نا, یہ جو باتیں میں آپ سے کرتا ہوں یا ریڈیو آزاد پہ بہت ساری ایسی باتیں ہوتی ہیں, ان کی مارکیٹ ویلیو دنیا میں اتنی نہیں ہے جتنی آپ سمجھتے ہیں. ٹھیک ہے, دنیا میں اور بہت کچھ بکتا ہے. اگر اس کی جگہ ہم ایک بلی رکھ لیتے اور بلی کو عجیب عجیب طریقے سے گدگداتے رہتے اور اس کی ویڈیو بناتے تو ملینز میں ویوز ملتے ہیں. اور جتنی آپ نکمی اسٹوپڈ باتیں کرتے ہیں اتنے آپ کو دنیا میں زیادہ ویوز ملتے ہیں. کبھی اس کو لوگ انجوائے بھی بہت زیادہ کرتے ہیں, اور زیادہ تر لوگ مینٹل کیلیبر بھی ہمارا اتنا ہی ہے اور اتنی ہے ہماری عقل اور سمجھ بوجھ بھی ہے. ٹھیک ہے, کیونکہ جب آپ حیوانی حالت میں اور ایک دھکا انرشیا کے سٹیج میں آپ اپنی زندگی گزار رہے ہوں تو کام کی عقل کی سمجھ کی باتیں جو ہے نا وہ آپ کو, یہ باتیں آپ کو لگتی ہیں جب 30, 32, 35, 40 سال آپ کی عمر ہو جاتی ہے نا, اور جب آپ کو پتہ لگتا ہے کہ جو کچھ آپ نے اپنے بارے میں سوچا تھا, جو کچھ دنیا کے بارے میں سوچا تھا, اور جو کچھ آپ نے رب کے بارے میں اور آخرت کے بارے میں سوچا تھا, وہ ویسا تھا ہی نہیں, وہ کہانی کچھ اور ہے. اب پھر سے زندگی شروع کرنی پڑے گی. اس کو مڈ لائف کرائسس کہتے ہیں. اس کو بہت سارے لوگ اس وقت تک بٹر ہو چکے ہوتے ہیں. بہت سارے لوگ جو ہے نا وہ ریئیکشنری ایک لائف جیتے ہیں, وہ اپنا ایک پوائنٹ آف ویو بنا لیتے ہیں. آج کا کلپ بڑا اچھا تھا, پروسیس آف ان لرننگ, کہ کیا چیزیں ایسی ہیں جو ہم نے زندگی کے ساتھ ساتھ نا, آپ نے دیکھا ہوگا ہر بندہ لرننگ پہ بڑا زور دیتا ہے, لیکن ساتھ ساتھ ان لرن کرنا بھی چیزوں کا بہت ضروری ہوتا ہے. جب ہم بچے تھے تب سے لے کے جوانی تک اور مڈل ایج تک ہم نے بہت ساری ایسی باتیں راستے میں پک کر لی ہیں جو کہ ہمارے لیے ہانیکارک ہے. ٹھیک ہے جی, جو کہ ہمارے لیے انجوریس ٹو ہیلتھ ہے, مضر صحت ہے ہمارے لیے, ذہنی صحت کے لیے بھی, جسمانی صحت کے لیے بھی, رشتوں کی صحت کے لیے بھی, اور زندگی میں جو ہمارا مقصد ہے اس کی صحت کے لیے بھی. تو ان کو آپ نے ان لرن بھی کرنا ہوتا ہے. میں بہت سارے لوگوں کو جانتا ہوں جو آج بھی کسی پہ ٹرسٹ نہیں کرتے. اگر آپ انسانوں پہ ٹرسٹ نہیں کریں گے نا تو پھر آپ کی زندگی بے انتہا مشکل ہو جائے گی. وہ شوہر جو بیوی پہ ٹرسٹ نہیں کرتا اس کی زندگی عذاب میں ہے. وہ بیوی جو شک کرتی ہے اپنے شوہر پہ وہ ہر وقت تکلیف میں, اس نے خود اپنے آپ کو آگ لگائی ہوئی ہے. ٹھیک ہے جی, اور جو لوگ اپنے پارٹنرز پہ ٹرسٹ نہیں کرتے, جو لوگ جن سے اپنے بزنس جو وینڈرز ہیں آپ کے اس پہ ٹرسٹ نہیں کرتے, جو ایڈورٹائزرز ہیں آپ ان کے یا وہ آپ کے ان پہ ٹرسٹ نہیں کرتے, یہ سارے کا سارا کام ٹرسٹ پہ کھڑا ہے. رب کے ساتھ جو ہمارا رشتہ ہے, آپ دیکھتے ہیں سنتے ہیں سمجھتے ہیں چیزوں کو, بٹ ایٹ دی اینڈ آف دی ڈے وہ سب ایک بلیف سسٹم کے اوپر کھڑا ہے. اسی لیے ٹرسٹ بہت ضروری ہے. انسانوں کے اوپر اعتماد کرنا, آنکھ کھلی رکھنا, چیزوں کو ٹرانسپیرنٹ رکھنا, یہ بہت ضروری ہے. کب تک آپ ہر وقت انا نہیں تھا جو 24 گھنٹے چکنا رہتا تھا, پتہ نہیں وہ کیا کرتا رہتا تھا, ایگزاسٹ ہو جائیں گے. کورٹیزول باڈی میں اتنا سکریشن اس کی ہوتی ہے, بندے کو سمجھ نہیں آتا, بندہ پھاما ہو جاتا ہے, نہ اس کو نیند آتی ہے نہ کچھ. اور میں جتنے لوگوں کی زندگی دیکھتا ہوں اتنی انسرٹنٹی میں مر رہے ہیں, وہ کسی پہ وہ بھروسہ نہیں کرتے کسی پہ بھی. اور یقین کریں میں نے اپنی پوری زندگی میں آج تک جن لوگوں کو بھی دیکھا ہے نا, وہ کسی پہ بھروسہ نہیں کرتے. میں ان پہ کبھی بھروسہ نہیں کرتا, کبھی بھی بھروسہ نہیں کرتا, کیونکہ وہ جس چیز پہ بھروسہ کرتے ہیں وہ ان کی اپنا ذہن ہے, اور میں نے ان کو ہمیشہ زندگی میں مار کھاتے دیکھا ہے. موسٹ آف دیز پیپل آر ریئلی ریئلی اسٹوپڈ ان دا ایکشنز دیٹ دے ہیو ٹیکن ان دیئر لائف. انسان کبھی اسٹوپڈ نہیں ہوتا, ہماری چوائسیز اسٹوپڈ ہوتی ہیں, کیونکہ انسان تو بہت ریفائنڈ بینگ ہے, لیکن ہماری چوائسیز چیخ چیخ کر ہمیں بتا رہی ہوتی ہیں کہ ہماری چوائسیز اسٹوپڈ ہیں. جن لوگوں کو ہم چنتے ہیں وہ ہماری اسٹوپیڈیٹی ہوتی ہے, جس انوائرمنٹ کو ہم چنتے ہیں کسی کام کے لیے وہ ہماری اسٹوپیڈیٹی ہوتی ہے. ایک سیمو تھور والی زمین کے اندر آپ بیج ڈال دیتے ہیں اور آپ پھر قدرت کے ساتھ لڑ پڑتے ہیں کہ بھائی میرا فصل نہیں لگی, میرے ساتھ ظلم ہو گیا, آپ نے پری ریکوزٹس پورے نہیں کیے. تو میں نے یہ اپنی زندگی میں, یہ میرا ایکسپیرینس ہے کہ جو لوگ کسی پہ ٹرسٹ نہیں کرتے, کسی پہ بھی نہیں, صرف اپنے ذہن پہ ٹرسٹ کر کے وہ چلنا چاہتے ہیں, اور ان کا ذہن کانڈ ہے پہلے سے, انہوں نے کچھ چیزیں جو بچپن میں ان کے ساتھ ہوئی ہیں اس کو اپنے ساتھ آج بھی باندھ رکھا ہے. جو کسی پہ ٹرسٹ نہیں کر سکتا نا, اس پہ کوئی ٹرسٹ نہیں کرے گا. اچھا دوست پانے کی سب کی خواہش ہوتی ہے, لیکن جب تک آپ اچھے دوست کی ڈیفینیشن کو سمجھیں گے نہیں, اچھا دوست بننے کی کوالٹیز آپ کے اندر نہیں ہوں گی, آپ کو کبھی اچھا دوست نہیں ملے گا. آپ کو ہر چیز کے لیے کوالیفائی کرنا پڑتا ہے, ڈیزرو کرنی پڑتی ہیں چیزیں, اور اگر آپ نہیں ڈیزرو کریں گے نا تو ملی ہوئی چیزیں آپ سے لے لی جائیں گی وقت کے ساتھ ساتھ. یہ میں نے خود اپنی زندگی میں ہوتا ہوا دیکھا, اسی لیے میں کچھ چیزوں کے بارے میں بہت کانشیس ہوں. میں اپنے دوستوں کے اسی لیے میں ہی اپنی زندگی میں آج تک ایک ایسا بندہ اپنے آپ کو ملا ہوں جو دل سے یہ کہہ سکتا ہے کہ میرے جو پانچ چھ دوست ہیں اس سے بہتر میں نے آج تک پوری زندگی میں ریڈیو پہ بھی ایکسپلین کر رہا ہوں, دنیا میں لوگوں کو مل کے بھی میں ان کو بتاتا ہوں میرے دوستوں نے کیا کیا, وہ کہتے ہیں ہمارے ساتھ تو ایسا نہیں ہوتا. اور میں اکثر جب لوگ مجھے گرانے کی, توڑنے کی, تکلیف دینے کی, پریشان کرنے کی کوشش کرتے ہیں, چاہے فیملی سے کریں, چاہے باہر سے کریں, چاہے بزنس والے لوگ کریں, یا جس آرگنائزیشن یا انسٹیٹیوشن میں جاتا ہوں, لوگ یہ پوری کوشش کرتے ہیں, وہ مجھے کبھی نہیں توڑ پاتے. ایک وجہ سے صرف کیونکہ جیسے میرے دوست ہیں وہ مجھے کبھی ٹوٹنے نہیں دیتے, وہ ہمیشہ میرے ساتھ کھڑے تھے, کھڑے ہیں اور کھڑے رہیں گے. 40 سال تک ایسا نہیں ہوا تو میں کیسے مان جاؤں آگے ہوگا. اگر ہوگا بھی تو ایک جائے گا, دو جائیں گے, تین جائیں گے, چار, سب نہیں جائیں گے. تو بالکل اسی لیے یہ جو رشتے ہیں اس کے اوپر کام کیا ہوتا ہے, اس پہ بہت زیادہ ٹرسٹ انسانوں کے اوپر کرنا پڑتا ہے جو آپ کسی پہ نہیں کرتے. اور کئی لوگ آپ کو ایسے ملیں گے جو کسی پہ ٹرسٹ نہیں کرتے, وہ آپ پہ ٹرسٹ کرتے ہیں, لیکن کیا وہ خود ٹرسٹ کے قابل ہیں؟ یہ سوال میں ان سے ہمیشہ پوچھتا ہوں کہ جب آپ کسی پہ ٹرسٹ نہیں کرتے تو کیا آپ کسی کے ٹرسٹ کے قابل ہیں؟ اور جواب اکثر نا میں ہوتا ہے, کیونکہ جب جب میں نے ان پہ ٹرسٹ کیا ان لوگوں نے اپنا کام پورا نہیں کیا. لیکن ان کے پاس لاجکس, ریزنز سارے پورے ہوتے ہیں, کیونکہ جب آپ کے پاس بہانے, آپ نے ایک دفعہ اپنے ذہن کو صرف ایک چیز اگر آپ اپنے آپ میں بدل لینا تو آپ کی پوری زندگی بدل سکتی ہے, میں گارنٹی دیتا ہوں آپ کو. آپ جب غلطی کرتے ہیں نا تو اس کے بہانے نہ بنائیں, اس کی ان لاجیکل لاجکس نہ دیں, اس کی جسٹیفیکیشنز نہ دیں. آپ کبھی نہیں سیکھیں گے, کبھی بھی نہیں سیکھیں گے, کیونکہ جس ذہن کو بہانے سوجنے لگے اور اس نے دے اینڈ ہی کوڈ گیٹ اوے ود دوز بہانز, ایکسکیوزز, ان لاجیکل لاجکس, وہ کبھی چیز نہیں سیکھے گا. اس آدمی کو نقل کرنے کی عادت ہو جاتی ہے, بوٹیاں بنانے کی عادت ہو جاتی ہے, کتاب رکھ کے پیپر دینے کی عادت ہو جاتی ہے, وہ کبھی علم نہیں حاصل کرنے کی کوشش کرتا, اس کو پڑھائی سوجتی نہیں ہے, اس کو سوال یاد ہی نہیں ہوتے. میں جانتا ہوں لوگوں کو, میرے ساتھ بہت سارے لوگ اسی طرح بڑے ہوئے ہیں, وہ تب بھی نقل مار رہے تھے, وہ آج بھی نقلیں مار رہے ہیں دوسرے لوگوں کی اور کہیں نہیں پہنچے زندگی میں. زندگی میں فیل ہو جانا وہ بہت اچھا ہے, آپ اس سے بہت کچھ سیکھ سکتے ہیں, آپ کو شرم آ سکتی ہے, آپ غیرت پکڑ سکتے ہیں, آپ جو ہے وہ کچھ اٹھ کر کر سکتے ہیں. لیکن اگر نقلیں مار کے آپ کو پاس ہونے کی عادت ہوگی, آپ اپنی دوستی میں بھی فیل ہوں گے, آپ اپنی بیگم کے سامنے, شوہر کے سامنے بھی فیل ہوں گے, آپ اپنی اولاد کے سامنے بھی فیل ہوں گے, آپ اپنے پارٹنرز کے سامنے بھی فیل ہوں گے, آپ رب کے سامنے بھی فیل ہوں گے. کیونکہ رب اسی لیے کہتے ہیں نا کہ جو حضور پاک کی کتنی خوبصورت بات, جو انسان انسانوں کا شکر گزار نہیں وہ رب کا شکر گزار نہیں ہو سکتا. بہت ساری چیزیں اس دنیا میں, مجھے خان جی کا وہ جملہ یاد آتا ہے, میں 6-7 سال کا تھا, ان کے پاس لیٹا ہوا تھا, میں کوئی بات کر رہا تھا کہ رب سے محبت کی ہم اکثر بات کرتے ہیں, رب کی محبت جو ہے وہ کیسے حاصل ہو سکتی ہے؟ تو انہوں نے کہا رب کی محبت کا راستہ جو ہے نا وہ انسانوں کے دلوں سے ہو کے گزرتا ہے. جو انسان انسانوں کے دل میں اپنے لیے محبت نہیں پیدا کر سکتا وہ رب تک نہیں پہنچ سکتا. بہت چھوٹے تھے ہم, وہ اس وقت کوئی رومی کی کتاب پڑھ رہے تھے کوئی, یا جو ان کی بکس ہوتی تھیں, تو لوگوں کے دلوں سے گزرتے ہوئے ہی یہ راستہ بنتا ہے. تو یہ کچھ چیزیں ہوتی ہیں جو میں اکثر کہنا بھی چاہتا ہوں, اور میرے ارد گرد بہت سارے یہی باتیں کہنے کے لیے میں لوگوں سے نہیں ملتا.
12: اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی. دس از آزاد سائننگ آف. یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us. اس کے علاوہ اگر آپ پوئم سننا چاہتے ہیں, نظمیں سننا چاہتے ہیں, تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے, اینڈرائڈ ہے, بلیک بیری ہے, اسمارٹ فونز ہیں, وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد. دعا میں یاد رکھیے گا, زندگی لی تو پھر ملیں گے, اور سب سے امپورٹنٹ بات, لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.